0: It's 12 PM. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by Super White Rice Collagen Beauty Cream. A product by Aksa Cosmetics Pakistan. नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में अब प्रोजेक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान
4: फाइनली अब थोड़ा मी टाइम बनता है हाँ तो और क्या सारा दिन फंक्शन में बिजी रही हैं हम अब स्किन की केयर करें कल बारात पे भी जाना है तुम स्ट्रॉबेरी वाली वो भी सुपर वाइट की ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है तुम कौन सी यूज करती हो
5: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन अच्छा वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है सुपर वाइट
6: अजरक के रंगों से रंगी
7: दिल्ली के टुकड़ों से जुड़ी
6: सिंध के दिल से निकली आवाज
7: GFM 88 नेटवर्क सिंध की आवाज
8: ताकत के निशानो बनाए वो जहे दौरान पंज दहशतगर्द मारजी वया बलूचिस्तान के माशकेर में पुलिस चौकी ते हमले बाद फरार थी छह दहशतगर्द मारजी वया اپوزیشن میں گالن جو بھی دور اج تھی دو زرین موجود اپوزیشن پنجا مطالبہ حکومت کے پیش کرے چھڑیا ہے پی ٹی آئی بانی جے اسپتال ملتقی جی عدالتی فیصلے تے عمل کرن جو مطالبہ حکومت اپوزیشن کا لانگ مارچ ملتوی یا ختم کرن جو مطالبہ کرو عدالتی فیصلے تے عمل درآمد جی خاطری بھی کرے ایران سعودی عرب تے حملہ کندڑ جمنی حسین خان لاتال کی ظاہر کرے چھڑی ایرانی پردہی وزیر حسین تے حملہ کرن بدرہ سیاسی رابطن جی تجویز دے چھڑی پردہی میڈیا موجب ایرانی پردہی وزیر عباس راکچی حسین جی وچ میں اوبر نے عرب ملکن تے حملن خان لاتال کی ظاہر کندے حملن بدرہ سیاسی رابطن جی تجویز دینی آئے

0: حاصل درآمد نہیں ہوتا. خاص طور پر اس شہر کراچی کو پانی کی قلت کا سامنا کرنا پڑتا ہے. کراچی کو وفاق.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز.
2: Brought to you by Super White Oil Free Beauty Cream. منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے. Super White Oil Free Beauty Cream کے نیچرل منرلز جو دے بنا چپ چپ کے چہرے پر نکھار صرف چند دنوں میں. A product by اکسا Cosmetics پاکستان.
3: I beat on the skin. Her image like cha. Damage? I dull skin kikayo. Out. Par you kiye to ke khape Super White Rice Collagen Beauty Cream. Jehme ahin chawran jo khubiyo. I kojic acid formulation jo jild ke restore kare un ji nami ke block kare. I chawran jo khubiyo jild ma fine lines and jhuran ke ghat kan. I wrinkles ke ghat kare sirf trim nihan mein. Jild ke badhaye naram mulayam and bright. Un sa garugat Super White Beauty Serum. जैसी हर कतरे सा चेहरे के मिले अधिक खूबसूरती. हर हर भी रहो ब्यूटीफुल. सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स.
4: आप सुन रहे हैं जी ए एफ एम 88 नेटवर्क सिंध की आवाज़.